0: अश्व का दक्षिण की आकांक्षाओं को आवाज देगा भारत। लोकसत्ते ने प्रधानमंत्री के हवाले से लिखा है, युवा शक्ति भारत के भविष्य को दिशा दे रही, युवाओं की उपलब्धियां विकसित भारत के निर्माण में मजबूत नींव बन रही। नवभारत टाइम्स का शीर्षक है, पहली बार आईएमए से पास आउट 9 महिला कैडेट। राष्ट्रपति द्रौपदी मुर्मू ने कहा, इतिहास में मील का पत्थर, 5 महिला कैडेट्स वायुसेना में भी। दैनिक जागरण की सुर्खी है, अब आईसीबीएम मिसाइलों को भी मार गिराएगा भारत, बना 5वां देश। नेवल एंटीशिप मिसाइल का भी पहला सफल परीक्षण। पंजाब केसरी के अनुसार, सीमावर्ती जिलों में डेमोग्राफी बदलाव पर सरकार सख्त। गृहमंत्री अमित शाह ने उच्च स्तरीय समिति को जनसांख्यिकी बदलावों का अध्ययन करने का निर्देश दिया। सियासी तूफान शीर्षक से दैनिक भास्कर ने लिखा है, रात 2 बजे अभिषेक बनर्जी के घर छापा, पुलिस बोली 4 घंटे खड़े रहे। पंजाब केसरी ने असली तृणमूल का सवाल देते हुए लिखा है, अपने आप ये अजूबा है कि 4 मई को विधानसभा चुनाव हारने के बाद तृणमूल कांग्रेस के 80 में से 60 विधायकों ने अलग गुट बना लिया और विधानसभा अध्यक्ष ने अलग गुट को मान्यता भी दे दी। देशबंधु की सुर्खी है, गंभीर आर्थिक और ऊर्जा संकट से जूझ रहा पाकिस्तान, असीम मुनीर की नीतियों से हो रहा नुकसान, इस्लामाबाद में यौन उत्पीड़न और अपहरण के मामले बढ़े।
1: और अंत में मुख्य समाचार एक बार फिर, प्रधानमंत्री नरेंद्र मोदी आज नीस में फ्रांस के राष्ट्रपति इमैनुअल मैक्रों से बातचीत करेंगे। दोनों नेता भारत इनोवेट्स कार्यक्रम का उद्घाटन भी करेंगे। इसरो प्रमुख वी नारायणन ने कहा, भारतीय अंतरिक्ष अनुसंधान संगठन चंद्रमा पर 200 दिन तक काम करने में सक्षम लैंडर विकसित कर रहा है। मौसम विभाग ने कहा, दक्षिण पश्चिम मानसून के अगले 2-3 दिन में कर्नाटक, तेलंगाना, आंध्र प्रदेश, ओडिशा, छत्तीसगढ़ पहुंचने की संभावना। अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप का दावा, ईरान के साथ युद्ध समाप्त होने के समझौते पर आज हस्ताक्षर होंगे। और भारत ने धर्मशाला में वर्षा से बाधित पहले एक दिवसीय अंतर्राष्ट्रीय क्रिकेट मैच में अफगानिस्तान को 7 विकेट से हराया। इसके साथ ही समाचार प्रभात का ये अंक समाप्त हुआ। नमस्कार।
2: आकाशवाणी श्रीनगर मीडियो वेव जहा तारिया 8.8 मीटर यानी अक्सर सख्त शोरा के लहर संग पेट तैमे अलाव चुत FM 2 3.5 मेगा हर्सन पेट ते बोजान समय सुबह 8 बजे तो 15 मिनट सपदे वो बोजो प्रोग्राम सन तारीख
3: सन तारीख प्रोग्राम ब्याख शुमार है चुस बु सतीश विमल तुंदिस खदमत मज हाजिर سامعین از چھ ڈاکٹر ممتاز یتو صب سٹوڈیوس مز دعوت دت ان مت اکس خاص موضوع پہ کت کر کہ کت پہ بنائے اس پوٹری بارسس آئی سو کت پہ بنائے یم ایکسکیویشن پتہ زن آرکیولوجیکل ایویڈنسز سٹڈی کرو تھی تم کیا ونان ممتاز صب
4: شکریہ سویدیش ممول صب مے باسان یہ بڑ اہم موضوع اخاز یہ سارے کنیکٹ کر ونکس یہ پھر تیس کھانا بانہ شسترو بانہ ترامو بانہ کترو بانہ کھانا بانہ سہ کوتہ معنی اس خطر تا امچ بنیاد کیا مطلب امیک روٹ کیا کت پہ نا اس نش مشن باسان اس گو زیادہ ٹائم ویت مزہ پلاسٹک بانن من کھان یا شسترو بانن یا ترامو بانن بالکل کینز آس کترو کینز سڑ کترو بانہ استعمال کر ونکس کر کترو بانہ استعمال گسان کہ وتو پہ تھم بڑ زبردست ریڈیٹر رت کال بڑ ٹھنڈ آب تمہن مزہ امن سن مطلب یہ بوزن والن کت ورہ پنہ جائے سنے آمت حضرت ان بنیاد کیا آئے کت بان آئے کمن صورتن مزن بان تو اسی بنوا کشر کورا یہ ایجاد یہ بڑ امپارٹنٹ اشو بیشو اشو یم سی پن اخ پہچان ملان اس یت پہ ونکس ڈپینڈنٹ پلاسٹکس پہ ات پہ ڈپینڈنٹ ات دورس مزن ات پہ کھین سہ اچھی ایجاد اخ دمت اس ونکس تقریباً تقریباً نکہ مزے کھین بلکہ نبر ساؤتھ ایشیا سینٹرل ایشیا وچو اس گڈ کرو اس ات پہ ڈسکس نیولتھک پیریڈ میں ات پہ کور پت کن تکر مگر گڈ وچو اس نیولتھک پیریڈ کتت سے سٹارٹ گسان تو پوٹری یعنی ام کترو بان یا کترو چیز کتت آئے ات فیزس مزن اگر اس برزوم وچو اگر اس گفکرال وچو اگر اس کنس پور وچو تر ایکسکیویٹڈ سائٹس اس ترنوین ایکسکیویٹڈ سائٹن مزن ملان اخ پوٹری یہ اس ملان ترین چیزن مزن ٹور ات فیزس مطلب اتھ ون ڈائگنوسٹک پوٹریز یعنی کہ تم پوٹریز ان سی ٹوت کھان تہ آرکیولوجسٹ ہائیڈینٹیفائی کر بایا یہ سا یہ پیریڈ یعنی

0: کٔشیٖر موسیقی ٲسۍ وۄنۍ تُہۍ آکاشوانی سرینگرٕ پٮ۪ٹھ بوزان. ٲخر حظ بوٗزوٕ تۄہہِ کلامے شہناز رشیٖد، صداکار ٲسۍ وحید جیلانی. یہِ چھِ آکاشوانی سرینگر میٖڈیم ویوَس پٮ۪ٹھ سٲنِس دٔیمِس اعلانَس پرٛٲرِو. دِن کا ایک بجنے والا ہے، اب آکاشوانی دِلی سے ہندی اور انگریزی خبروں کا بلٹن رلے ہوگا.
1: نمسکار، آکاشوانی سماچار کے ساتھ میں سر فیروزی. प्रधानमंत्री नरेंद्र मोदी अब से कुछ ही देर में फ्रांस के राष्ट्रपति इमैनुअल मैक्रों के साथ नीस में भारत इनोवेट्स का उद्घाटन करेंगे. भारत फ्रांस नवाचार वर्ष के अंतर्गत आयोजित इस कार्यक्रम में 120 से अधिक भारतीय स्टार्टअप, वैश्विक निवेशक, प्रौद्योगिकी क्षेत्र के अग्रणी